0: अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 बराबरीमा पुर्यायो। त्यसपछि चार पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। दुई पटकको आईसीसी T20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो, तर अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
1: भोटिकुसी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम विशेष सम्वाद कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पोषणयुक्त खानेकुराको अप्राप्तको कुरा। रसुवाको भोटेकोसी बाढ़ीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढ़िरहेका छन्, तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यसै विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
4: महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौं भन्ने बारेमा स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौँ। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राजीवलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
5: पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 वर्षको मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ। अहिले होल्डिङ सेन्टरमा रहनु भएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 वर्ष मुनिको बालबालिकाहरू खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको, अहिले कुपोषण यति चाँडै देखिसकेको छैन।
4: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका, सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? सिजपका महासचिव राजु घिमिरे सरलाई
6: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं, र त्यो सँगसँगै डर, त्रास, यो संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
4: अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सुहान बिओसीबाट नि हुनुहुन्छ।
7: सोहन भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
4: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू प्रष्ट देखिन्छ। वर्ल्ड भिजन इन्टरनेशनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
8: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यो र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए। अहिले पनि चुनौतीका चाङ छन्, तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू त्यहाँ देखिएको

0: समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ।
1: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोसी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी।
1: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन संवाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
2: नागढुङ्गा ओह्रालोमा भाषीको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनको सीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
2: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिस रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
1: साझा खबरको अन्त्यमा कार्टुन। नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्। यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ। पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा एमाले लेखिएको छ र ठिक अगाडिपट्टि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति दाहिने हात मुटकी कसेर माथितिर उठाइराखेको जस्तो देखाइएको छ र त्यही बेलामा केही भनिरहेको जस्तो पनि देखिन्छ। माथि यस्तो लेखिएको छ, महान शहीदहरू, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन, लाल सलाम।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले लालित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरीकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, आजको अध्ययनलाई शुरू गर्दै गर्दा एउटा प्रश्न चाहिँ मेरो मनमा आएको छ। पावलले आफूलाई चाहिँ ख्रिस्ट येशूको कैदी भन्नुभएको छ, तर उहाँ रोमको कैदमा हुनुहुन्थ्यो भन्ने कुरा पनि हामीले थाहा पाएका छौं। उहाँले आफूलाई रोमको कैदी नभनेर ख्रिस्टको कैदी चाहिँ किन भन्नुभएको होला?
2: भाइ, यो कुरा बुझ्नको लागि पावलको सेवक हृदय बुझ्न अत्यन्त महत्वपूर्ण छ। मानिसको दृष्टिमा पावल कैदी थिए, तर पावलको आफ्नै दृष्टिमा उहाँ ख्रिष्टको कैदी हुनुहुन्थ्यो। उहाँले ख्रिष्टको सुसमाचार प्रचार गरेको कारण दुःख भोगिरहनु भएको थियो। त्यसैले उहाँ आफ्नो दुःखलाई निरर्थक कैदीको रूपमा होइन, ख्रिष्टको सेवाको एउटा भागको रूपमा हेर्नुहुन्थ्यो। पावल आफ्नो वास्तविक बन्धन ख्रिष्टसँगको सम्बन्धमा रहेको मानिसहरूका रूपमा प्रस्तुत गर्नुहुन्छ।
1: त्यसो भए मानिसले पावललाई कैदी देखे, तर पावलले आफूलाई ख्रिष्टको सेवक र कैदी देख्नुभयो। यसले त साँच्चै नै हाम्रो दृष्टिकोण कति महत्वपूर्ण छ भन्ने चाहिँ देखाउँछ।
2: एकदमै सही कुरा हो भाइ। परिस्थिति हामीले परिवर्तन गर्न नसकौंला, तर त्यस परिस्थितिलाई हामी कसरी हेर्छौ भन्ने कुरा महत्वपूर्ण हुन्छ। पावलले दुःखलाई आफ्नो सेवकाईको अन्त्य होइन, सुसमाचारका लागि अवसरको रूपमा हेरे।
1: भनेपछि दाइ, आजको दिन एकदमै प्रभावकारी र अर्थपूर्ण सत्यलाई चाहिँ हाम्रो माझमा प्रकट गर्छ जस्तो मलाई लाग्दैछ।
2: हो भाइ, तपाईँले सही अनुमान गर्नुभयो। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ ख्रिष्टमा जाति, पृष्ठभूमि र पुरानो विभाजनले अन्तिम स्थान राख्दैन। अन्य जातिहरू पनि सुसमाचारद्वारा ख्रिष्टमा सह उत्तराधिकारी, एउटै शरीरका सदस्य र प्रतिज्ञाका सहभागी भएका छन्। पावललाई यही रहस्य प्रचार गर्ने अनुग्रह दिएको थियो। यही सत्यलाई ध्यानमा राखी आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन एफिसी 3:1-13 देख्नेछौ। यो 3 अध्यायको विषय हो चर्च रहस्य हो। अमित्र, यो पत्रको सैद्धान्तिक खण्डमा आखिरी अध्याय हो। हामीले सिक्यौं कि चर्च शरीर हो र चर्च मन्दिर हो। अहिले हामी सिक्नेछौ कि चर्च रहस्य हो। अनि मित्र, चर्च रहस्य भनेको यो हो कि त्यो कुनै कुरा जुन पुरानो नियममा प्रकट भएको थिएन, तर त्यो नयाँ नियममा प्रकट भएको छ। मफेटले रहस्य शब्दलाई ईश्वरीय गोप्यता यानि डिभाइन सिक्रेटको रूपमा अनुवाद गरेका छन् र मलाई यो अभिव्यक्तको अति नै धेरै मन पराउँछु। डिभाइन सिक्रेट यानि ईश्वरीय गोप्यता। ईश्वरीय गोप्यता डिभाइन सेक्रेट त्यो कुनै एक कुरा थियो, परमेश्वरले निश्चित समयसम्म प्रकट गर्नुभएको थिएन। अहिले उहाँ यसको प्रकट गर्न तयारी हुनुहुन्छ अनि उहाँले पेन्टिकोस्टको दिनमा पूर्ण रूपमा यसको प्रकट गर्नुभयो। त्यो दिनमा चर्चको सबभन्दा पहिले अस्तित्व आएको हामी देख्छौं। पवित्र आत्माले विश्वासीको शरीरको निर्माण गर्न आरम्भ गर्नुभयो अनि त्यो निर्माण गर्ने काम तबसम्म जारी रहन्छ जब उहाँले संसारबाट आफ्नो चर्चलाई, आफ्नो मण्डलीलाई, जो सत्य विश्वासीहरू हुन्, स्वर्गमा लानुहुन्न। तबसम्म निरन्तर उहाँले चर्च निर्माण गर्ने काम जारी राख्नुहुन्छ। त आज हामी देख्छौं चर्च रहस्य हो भन्ने विषय अन्तर्गत रहस्यको स्पष्टीकरण। एफिसी 3:1-2 पदमा भनिएको छ, यही कारणले म पाउल तिमी अन्य जातिहरूका निम्ति ख्रिष्ट येशूको कैदी। यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ। पाउल कैदीको रूपमा आफ्नो वर्तमान अवस्थाको जताउँछन्। उनी कैदी बने किनभने उसले अन्य जातिहरू कहाँ सुसमाचार लगेथे। अहिले अन्य जातिहरूले नयाँ अवसरहरूको प्रदान गरिएको छ, यानी अन्य जातिहरूलाई नयाँ मौकाको प्रदान गरिएको छ, जुन उसले अगाडिका 2 अध्यायहरूमा वर्णन गरेका छन्। ती अन्य जाति जो परमेश्वरबाट दूर थिए, परदेशी थिए, आशारहित थिए र परमेश्वररहित थिए, अहिले ख्रिष्टद्वारा ख्रिष्टमा ल्याइएको छ। त्यो सबै कुराको लागि पाउल तिनीहरूको निम्ति प्रार्थना गर्न गइरहेका छन्। तर उनी आफ्नो प्रार्थनामा जानुभन्दा पहिले रहस्यको बारेमा बताउनेछन्। त्यसपछि उसले आफ्नो विचारको धागोको 14 टिप्छन्। यो संयोजक शब्दको ध्यान दिनुहोस्। यही कारणले पाउल तिमी अन्य जातिहरूको निम्ति ख्रिष्ट येशूको कैदी, ख्रिष्टका सामु म आफ्ना घोडाहरू टेक्दछु। यहाँ भन्छन् यही कारणले म पाउल तिमी अन्य जातिहरूको निम्ति ख्रिष्ट येशूको कैदी, ख्रिष्टका सामु म आफ्ना घोडा टेक्दछु। पद 1 र पद 14-20 हरेक कुरा कोष्टक निक्षिप्त वाक्य हो, यानी यो विषयान्तरकरण हो। पाउल आफ्ना प्रार्थनामा आउनुभन्दा पहिले उनी रहस्यको बारेमा कुरा गर्न गइरहेका छन्। पद 2 उल्लेखित शब्द यदि ले निक्षिप्त वाक्यको कोष्टकको आरम्भको चिन्हित गर्दछ। पद 2 भनिएको छ, यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ। पाउल ईश्वरीय योजना र प्रबन्धको बारेमा बोलिरहेका छन्, जुनद्वारा परमेश्वरले उसलाई बोलाउनुभयो र अन्य जातिहरू कहाँ पठाउनुभयो। अन्य प्रेरितहरूको तुलनामा पाउलले सेविकाई बेग्लै र खास किसिमको थियो। पाउलको सेविकाई गलाती 2:7 अनुसार पाउल भन्छन् कि यहुदीहरूको निम्ति सुसमाचार सुनाउने काम पत्रुसलाई सुम्पिएको थियो भने अन्य जातिहरूलाई सुसमाचार सुनाउने काम चाहिँ पाउललाई सुम्पिएको थियो। सुसमाचार भिन्नै बेग्लै थिएन, तर सुसमाचार दिने मानिसहरू भिन्नै जातका थिए, भिन्नै वर्गका थिए। पाउल अन्य जातिहरू कहाँ गए भने, यानी पाउल अन्य जातिहरू कहाँ गएर यसरी प्रचार गरे, तिमीहरू टाढा छौ तर ख्रिष्टद्वारा र उहाँमा तिमीहरू नजिक आउन सक्छौ। पत्रुस इसरायलहरू कहाँ गएर यसरी प्रचार गरे, स्वर्गहरू मुनि मानिसहरूको बीचमा कुनै नाम दिएको छैन जसबाट उद्धार छ। पाउलले अन्य जाति फिलिपीको जेररलाई भने, प्रभु येशु ख्रीष्टमा विश्वास गर र तिमी उद्धार पाउनेछौ र तिम्रा घरानाहरूले पनि। दुवै पत्रुस र पाउलसँग उही एउटै सुसमाचार थियो, यद्यपि यो सुसमाचार दुई बेग्ला बेग्लै समूहका मानिसहरूलाई दिइए तापनि। अहिले त्यहाँ एकदम नयाँ कुराले स्थान लिइरहेको छ। यो बिल्कुलै भिन्नै प्रबन्ध हो पुरानो नियममा तिनीहरूसँग भएको प्रबन्धबाट। जब पाउल फरिसी थिए र व्यवस्था मुनि थिए, उनी कहिले पनि अन्य जातिहरूलाई प्रचार गर्न गएन। उनी बिल्कुलै बेग्लै प्रबन्धमा थिए। अहिले पाउल नयाँ प्रबन्धमा छन् र उनी अन्य जातिहरू कहाँ मिशनरी हुन्, प्रचारक हुन्। यसको मतलब यो होइन कि उद्धारको परमेश्वरको विधिको परिवर्तन भयो। कुनै मानिस व्यवस्था पालन गरेर उद्धार पाएका थिएनन्, तर बलिदानद्वारा। जब उसले देख्यो कि ऊ परमेश्वरको महिमा रहित भएको देखे, अनि त्यो बलिदानले ख्रिष्टको औलाउँदथ्यो, संकेत गर्दथ्यो। अहिले पाउल यो नयाँ प्रबन्धको बारेमा कुरा गरिरहेका छन्। पद 3 र 4 भन्छन्, कसरी उहाँले त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनुभयो, जसरी मैले पहिले केही शब्दमा लेखे, जसद्वारा तिमीहरूले पढेर ख्रीष्टको रहस्यको विषयमा मेरो ज्ञानलाई थाहा पाउन सक्छौ। पाउले यो रहस्यको कुरा प्रकाशद्वारा पाए। हाँ मित्र, पाउले यो रहस्यको कुरा प्रकाशद्वारा प्राप्त गरे, अनि यही कुरा अन्य प्रेतहरूले पनि पाएथे। त्यो प्रकाश पाउलको प्रभुमा सत्य विश्वासमा परिवर्तनसँग आरम्भ भएथ्यो, जब ख्रीष्टले उसलाई सूचित गर्नुभयो कि उसले मण्डलीलाई खेदे, यानि सतावट गरिरहेका बेला, खेदो गरिरहेको बेला उसले वास्तवमा ख्रीष्टलाई खेदो गरिरहेका थिए। चर्च ख्रीष्टको शरीर हो। पाउले सिके कि परमेश्वरले केही नयाँ काम गरिरहेका छन्। चर्च मण्डली पेन्टिकोस्टको दिनमा अस्तित्वमा आयो। मित्र, फेरि म यो कुरा दोहोर्याउन चाहन्छु कि रहस्य मिस्ट्री जुन ईश्वरीय गोपनीयता डिभाइन सेक्रेट हो, त्यो कुनै त्यस्तो कुरा थियो जुन पुरानो नियममा प्रकट भएको थिएन। त्यसकारण त्यो मानिसहरूलाई त्यो कुरो अजान थियो। अहिले यो नयाँ नियममा प्रकट भएको छ। एफिसी 1:9 पदमा पावल भन्छन्, उहाँले आफ्नो इच्छाको रहस्य हामीतर्फ प्रकट गर्नुभयो। एफिसी 2:14-15 पदमा रहस्य के हो सो कुराको पावल वर्णन गर्छन्। रहस्य त्यो कुरो हो कि ख्रीष्ट बौरी उठ्नु भएको छ र पृथ्वीको सम्पूर्ण कुलहरू, जातिहरू, अन्य जाति र यहुदीहरूद्वारा मिलेर बनेको नयाँ शरीरको जुन मण्डली हो, चर्च हो, त्यसको शिर हुनुहुन्छ। यो कुरा पुरानो नियममा प्रकट भएको थिएन। पाउले यसलाई यसरी रोमी 16:25 पदमा भन्दछन्, अब उहाँलाई नै जो चाहिँ मेरो सुसमाचार र येशु ख्रीष्टको प्रचार अनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थ्य हुनुहुन्छ, त्यस रहस्यको प्रकाश अनुसार जो संसारको उत्पत्तिदेखि नै गुप्त राखिएको थियो। पाउल फेरि यो कलसी 1:26 पदमा भन्छन्, त्यस रहस्यलाई पूरा गर्नलाई जुन चाहिँ युग युगदेखि अनि पुस्ता पुस्तादेखि लुकाइराखिएको थियो, तर अहिले उहाँका पवित्र जनहरू कहाँ प्रकट गरिएका छन्। अमित्र, हामीले देख्यौं कि रहस्यको स्पष्टीकरण, यसपछि हामी देख्नेछौ रहस्यको परिभाषा। एफिसी 3:5-6 पदमा भनिएको छ, जुन रहस्य चाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेतहरू र भविष्य वक्ताहरू कहाँ प्रकट गरिएको छ, अर्थात् सुसमाचारद्वारा ख्रीष्टमा अन्य जातिहरू, साझा हकवालाहरू, एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा भागीदारहरू हुनुपर्छ। पाउले यो निश्चय नै अति नै स्पष्ट पार्दछन् कि यो कुरा खालि उसलाई मात्र प्रकट भएको थिएन, यो कुरा अन्य प्रेरितहरूलाई पनि प्रकट भएको थियो। अहिले रहस्यको उसको तात्पर्य के हो सो कुराको उनी स्पष्ट पार्दछन्। अमित, पुरानो नियमका मानिसहरूका सन्तानहरू र चर्चका प्रेरितहरू र अगमवक्ताहरू बीच अति नै धेरै भिन्नता छ। पुरानो नियममा चर्चको सम्बन्धमा कुनै पनि त्यस्तो झलक प्रकाश पाएका थिएनन्। अहिले यसको उहाँका पवित्र प्रेरितहरू कहाँ प्रकट भएको छ। तिनीहरू यसकारण पवित्र जन थिए किनभने तिनीहरू परमेश्वरद्वारा यो कार्यालय कार्यभारको लागि अलग्गाइएका थिए। यहाँ उल्लेखित भविष्य वक्ताहरू निश्चय नै नयाँ नियमका भविष्य वक्ताहरू थिए, अनि पद 5 उल्लेखित आत्मा चाहिँ पवित्र आत्मा हुनुहुन्छ जो यो सेविकाईको शिक्षक हुनुहुन्छ। यही नै प्रभु येशूले प्रतिज्ञा गर्नुभयो जब उहाँले आफ्ना चेलाहरूलाई पवित्र आत्माको आगमनको बारेमा भन्नुभयो। योहान्ना 16:15 पदमा भनिएको छ, पितासँग भएका सबै थोक मेरा हुन्, यही कारणले मैले भने जे मेरो छ त्यहीबाट उहाँले प्राप्त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ। संक्षिप्त रूपमा भन्दा रहस्य के हो? अमित्र, यो भनेको अन्य जातिहरू उद्धार पाउनेछन् भन्ने तथ्य होइन, पुरानो नियमले स्पष्ट रूपमा सिकाउँथ्यो कि अन्य जातिहरू उद्धार पाउनेछन्। यस प्रसंगमा म धेरै पुरानो नियमबाट शास्त्र खण्डहरू देखाउन सक्छु, जस्तै यसैया 11:10, 60:3, 42:6 अनि जकरिया 2:11, मलाकी 1:11 इत्यादि। यी खण्डहरूमा अन्य जातिहरूले उद्धार पाउनेछन् भन्ने तथ्यको बताउँछ। यदि त्यो रहस्य अन्य जाति उद्धार पाउनेछन् भन्ने कुरा होइन भने तब रहस्य के हो त? यसलाई होसियारपूर्वक चिन्हित गर्नुहोस्। त्यो रहस्य थियो कि अन्य जातिहरू र इसरायलीहरूलाई उही एउटै आधारमा राखिएको थियो। ख्रिस्टमा विश्वासद्वारा तिनीहरू दुवै जातलाई वर्गलाई नयाँ शरीरमा ल्याइएको छ, जुन मण्डली यानि कलिसिया हो। ख्रिस्ट त्यो नयाँ शरीरको शिर हुनुहुन्छ। पुरानो नियममा चर्च यानि कलिसिया प्रकट भएको छैन। यद्यपि त्यहाँ पुरानो नियममा चर्च मण्डलीको रूपकहरू भए तापनि ख्रिस्टले भन्नुभयो मती 16:18 यस चट्टानमा म मेरो मण्डली यानि चर्च बनाउनेछु। अनि जब ख्रिस्टले यो भन्नुभयो त्यो अझै भविष्यमा थियो मित्र। चर्च मण्डली चाहिँ पेन्टिकोस्टको दिनमा आरम्भ भएथ्यो, अस्तित्वमा आएथ्यो त्यस दिन ख्रिस्ट स्वर्गमा फर्की जानु भएपछि। अनि त्यो चर्च दुवै यहुदी र अन्य जातिहरू मिलेर बनेको थियो। यो सत्य हो कि जब चर्चको शुरू भएथ्यो सम्पूर्ण रूपमा विश्वासीहरू यहुदीहरू मात्र थिए, तर त्यहाँ परिवर्तनको अवधि आएको थियो। अन्य जातिहरू यसमा ल्याइए। चर्च मण्डली एक शरीर हो, दुवै अन्य जाति र यहुदीहरूद्वारा बनिएको शरीर। अनि त्यो शरीरको शिर चाहिँ ख्रिस्ट हुनुहुन्छ। अनि आगे पद 7 भनिएको छ, 3:7 त्यही सुसमाचारको सेवक उहाँको शक्तिको प्रभावकारी कार्यद्वारा मलाई दिइएको परमेश्वरको अनुग्रहको दान अनुसार म बनाइए। अन्य जातिहरूको निम्ति पावल प्रेरित थिए भन्ने तथ्यको गुणद्वारा रहस्यको ज्ञानमा श्रेष्ठताको स्थान लिँदैनन्, उसले खालि सेवकको उपाधि मात्र लिन्छन्। यो परमेश्वरको अनुग्रह थियो कि जुनले चर्चलाई खेदो र सताउने घमण्डी फरेसी साउलबाट पावल प्रेरितमा परिवर्तन गरिदिएको थियो, जो अहिले येशु ख्रिस्टको लागि कैदी थिए। उसलाई एक जातको मानिसबाट निकालेर अर्को स्थानमा राखिएको छ। उनी ख्रिस्टको शरीरको अहिले अङ्ग हुन्, अनि तिनले जे जति काम गरे त्यो सबै पवित्र आत्माको शक्तिको कार्यद्वारा पूरा गरिएको थियो। पावलसँग दुवै वरदान र प्रेरितको शक्ति थियो। पद 8-9 भनिएको छ, पवित्र जनहरू मध्ये जो सबैभन्दा सानो छ त्यो भन्दा सानो म हो, मलाई त्यो अनुग्रह दिएको छ। अन्य जातिहरूका बीचमा ख्रिस्टको खोजेर नसकिने धनको प्रचार गरौं भनेर र सबै मानिसहरूलाई जुन परमेश्वरले येशु ख्रिस्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो उहाँमा युग युगदेखि लुकेर बसेको रहस्यको संगति के रहेछ सो कुरा देख्ने बनाउनलाई। आज तपाईँ र म चर्चको रहस्य वा प्रबन्धमा रहेका छौं, यानि अनुग्रहको दिनमा, जुन सारा कुराहरूको सृष्टि गर्न परमेश्वरमा युग युगदेखि लुकेर बसेको थियो। मेरो मित्र, त्यहाँ धेरै कुराहरू छन् जुनको परमेश्वरले अहिलेसम्म हामीलाई भन्नुभएको छैन, जुन एउटा कारण हो कि म स्वर्गीयको प्रत्याशा गरिरहेको छु। यदि तपाईँ सोच्नुहुन्छ कि मलाई त्यति धेरै थाहा छैन, तब तपाईँ बिल्कुल सही हुनुहुन्छ। जब म स्वर्गीयमा हुन्छु म वास्तवमा तमाम कुराहरू सिक्न शुरू गर्न गइरहेको छु। साँच्चै नै परमेश्वरले हामीलाई त्यति धेरै भन्नुभएको छैन। यो कुराको सोध्न आश्चर्यको कुरा छ कि उहाँले कति कम हामीलाई भन्नुभएको छ। उदाहरणको निम्ति उहाँले त्यो सानो परमाणुको बारेमा कसैलाई कहिले पनि भन्नुभएको छैन। उहाँले कहिले पनि र कसैलाई पनि पृथ्वीको अति नै गहिराई मुनिमा रहेका हीरा मोतीहरूको बारेमा भन्नु भएन। उहाँले धेरै कुरा आफैमा राख्नु भएको छ। उहाँले मानिसहरूलाई आविष्कार गर्न अनुमति दिनुहुन्छ, तर त्यहाँ केही त्यस्ता कुराहरू छन् जुन मानिसहरूले केवल प्रकाशद्वारा बाहेक कहिले पनि पत्ता लगाउन सक्दैनन्। चर्च त्यस अर्थमा रहस्य थियो। पद आठमा पाउल आफ्नै स्वयंलाई भन्दछन् पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो। पाउले सधैँ प्रेरितको रूपमा आफैलाई सबभन्दा नम्रताको स्थान लिए सानो। पहिलो कोरन्थी 15:9 भन्छन्, किनकि म प्रेरितहरूमध्ये सबभन्दा सानो हुँ, म प्रेरित भनिन लायकको छैन किनकि मैले परमेश्वरको मण्डलीलाई सताए। र पहिलो तिमोथी

रूपमा ख्रिष्टको खोजेर नसकिने धनको प्रचार गर्न चुनिएका थिए। यो कति अद्भुत कुरा छ। पद 10 र 11 मा भनिएको छ, एफिसी 3 अध्याय पद 10 र 11 मा, यस उद्देश्यले कि अब परमेश्वरका नाना प्रकारका बुद्धि मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा प्रधानहरू र अधिकारीहरू कहाँ प्रकट गरियुन्, त्यस अनन्त संकल्प अनुसार जो उहाँले हाम्रा प्रभु ख्रीष्ट येशूमा संकल्प गर्नुभयो। यहाँ रहस्यको अर्को उद्देश्यको प्रकट भएको छ। परमेश्वरका स्वर्गीय दूतहरूले चर्चद्वारा परमेश्वरको ज्ञान बुद्धिको केही कुरा सिकिरहेका छन्। तिनीहरूले हामीमाथि परमेश्वरको प्रेमको प्रदर्शन गरिएको कुरा मात्र देख्दैनन्, तर परमेश्वरको बुद्धिको पनि उहाँका स्वर्गीय दूतहरू कहाँ प्रकट भएको छ। बाह्र पदमा भनिएको छ, जुन प्रभुमा उहाँ माथिको विश्वासद्वारा हामी साहस र भरोसा सहित प्रवेश पाउँछौ। हामी अन्य जाति र पाउल सताउ गर्ने खेदो गर्ने व्यक्तिसँग परमेश्वरको सामने बोल्ने र उहाँ कहाँ पुग्ने अधिकार जाने अधिकार छ।

0: मण्डली हो। ख्रीष्टका कष्टहरूमा जो कमी छ त्यसलाई म मेरो शरीरमा पूरा गर्दछु। अमित्र, आज हामीले देख्यौं रहस्य के हो भन्ने विषय अन्तर्गत, यानि चर्च रहस्य हो भन्ने विषय अन्तर्गत देख्यौं रहस्यको स्पष्टीकरण र रहस्यको परिभाषा। अर्को दिन हामी देख्नेछौ ज्ञान बुद्धि र शक्तिको निम्ति पावलको प्रार्थना। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउँ।
1: भाइ, आजको अध्ययनले मलाई विशेष रूपमा यो कुरा सिकायो कि मण्डली मानिसले बनाएको स्थान मात्र होइन, परमेश्वरले ख्रिस्टमा निर्माण गर्नुभएको एउटा अद्भुत शरीर चाहिँ हो, जहाँ फरक पृष्ठभूमिका मानिसहरू एउटै परिवारका सदस्य बन्छन्।
2: बिल्कुलै भाइ, एफिसीको पुस्तक तीनमा पावलले यही रहस्य स्पष्ट गर्दछन्। पहिले पूर्ण रूपमा प्रकट नभएको कुरा अहिले प्रकट भयो। अन्य जातिहरू पनि ख्रिष्टमा यहुदीहरूसँगै एउटै शरीरका सदस्य र प्रतिज्ञाका सहभागी भएका छन्।
1: र पावलले आफूलाई यो रहस्य प्रसार गर्ने सेवकको रूपमा चाहिँ हेर्नुभयो। उहाँको सेवकाई उहाँको आफ्नै योग्यतामा होइन, तर परमेश्वरको अनुग्रहको वरदान थियो।
2: एकदमै सही कुरा भाइ। त्यसैले आज हामीले आफैलाई सोधौं कि हामी ख्रिष्टमा भएका सबै विश्वासीहरूलाई एउटै शरीरका सदस्यका रूपमा स्वीकार गरिरहेका छौं कि हाम्रो जीवनमा भेदभाव भन्दा ख्रिष्टको प्रेम देखिन्छ कि हामी परमेश्वरले दिनुभएको सेवकाईलाई अनुग्रहको जिम्मेवारीका साथ लिइरहेका छौं।
1: र अर्को कुरा के हाम्रो मण्डलीको एकता र प्रेमले परमेश्वरको उदयको बुद्धि चाहिँ संसारमाझ देखाइरहेको छ त?
2: अवश्य। र आदरणीय श्रोताहरू आउनुहोस्, ख्रिष्टमा हाम्रो एकतालाई मूल्यवान ठानौं। जात, भाषा, क्षेत्र, आर्थिक अवस्था वा व्यक्तिगत पृष्ठभूमिका कारण विभाजित नहौं। हामी सबै ख्रिष्टको शरीरका सदस्य हौं अनि परमेश्वरले हामीलाई जहाँ र जुन सेवामा राख्नुभएको छ त्यसलाई उहाँको अनुग्रहको जिम्मेवारी सम्झेर पूरा गरौं।
1: हजुर, साँच्चै नै पावल जस्तै हामी पनि दुःख आएर निराश नहौं। यदि दुःख ख्रिष्टको सेवाको कारण आएको हो भने परमेश्वरले त्यसलाई पनि आफ्नो उद्देश्यका लागि प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वरले हामीलाई ख्रिष्टको रहस्य अझ गहिरो रूपमा बुझ्न, सबै विश्वासीसँग एकतामा जिउन र उहाँले दिनुभएको सेवकाई विश्वास योग्यतापूर्वक पूरा गर्न सहायता गर्नुभएको होस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420979797।

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097 0420979797।

सबैहरुको मन चुनाव हुनेछ। आशिष तामाङ।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: नमस्कार, हिलम्ब एफएमबाट प्रसारण भइरहेको मध्य बिहान 9 बजेको हिलम्ब खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्ब खबरका मुख्य शीर्षकहरूबाट प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागी हुन दोहाबाट न्यूयोर्क प्रस्थान। नेपाली कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै निजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा दिइने। सरकारले भोटेको सिबारीबाट विस्थापित भएका नागरिकहरूको तत्काल पुनर्वासको तयारी गरिँदै बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि अमेरिका सरकारले थप 31 मिलियन डलर सहयोग गर्ने र विश्व एसियन गेम्स जापानलाई हराउँदै चीनले जित्यो महिला भलिबलमा स्वर्ण। हिलम्बु खबरको शुरूमा स्थानीय खबर। जुगल गाउँपालिकाको अध्यक्ष शैक्षिक कोष अन्तर्गत 43 जना विद्यार्थी छात्रवृत्ति वितरण गरिएको छ। आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीहरूलाई सहयोग गर्दै शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिकाले छात्रवृत्ति वितरण गरिएको छ। गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो। विद्यालयहरूलाई विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार अध्यक्ष शैक्षिक कोष मार्फत आर्थिक रूपमा कमजोर तथा अध्ययनलाई निरन्तरता दिन सहयोग पर्ने आवश्यक विद्यार्थीहरूलाई लक्षित गरी सहयोग उपलब्ध गराउँदै आएको छ। छात्रवृत्ति विद्यार्थीको शैक्षिक यात्रालाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी अभिभावकहरूले आर्थिक कठिनाईका बीचमा विद्यार्थीको अध्ययन सहयोग पुग्ने गरी स्थानीय सरकारले उपलब्ध गराएको छात्रवृत्ति महत्वपूर्ण रहेको समेत बताएका छन्। हिलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल सहितको नेतृत्व गर्दै आज बिहान कतारको दोहाबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह दोहाबाट स्थानीय समय अनुसार आज बिहान 1:45 समयमा न्यूयोर्क प्रस्थान गर्नुभएको हो। वहाँले न्यूयोर्क स्थित जाने जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघको लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज अरण लगायतका अधिकारीहरूले स्वागत गर्नेछ र हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानबाट दोहा कतार पुगेका थिए र वहाँलाई दोहा स्थित अहमद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरिएको थियो। न्यूयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसँग लागि नेपालको स्थायी नियोगमा जाने कार्यक्रम रहेको छ। त्यहाँ उहाँलाई परराष्ट्रिय सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्क स्थित नेपालका महावाणिज्य दूतावासले भ्रमणका विषयमा ब्रिफिङ गर्नेछ। असोज 8 गते भोलि बुधबार प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछ। असोज 9 गते प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नेछ र असोज 10 गते स्वदेश फर्किने कार्यतालिका रहेको छ। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आज देशैभर एकैसाथ पालिका तहको अधिवेशन हुँदैछ। असोज 3 गते वडा अधिवेशनबाट विविध प्रारम्भ भएको महाधिवेशन प्रक्रिया स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरिएको हो। नयाँ नेतृत्व विधान र निर्वाचन निर्देशक अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा 5 जनपदाधिकारी चयन गर्नेछ। त्यसमा 1 सभापति, 1 महिला सहित 2 उपसभापति, 1 सचिव र 1 सहसचिव निर्वाचित हुनेछ। कोष अध्यक्षमा भने सभापतिले निर्वाचन कार्य समितिको सदस्य मध्येबाट मनोनयन गर्ने प्रावधान छ। पालिका कार्य समितिमा प्रत्येक वडामा 1 महिला र 1 खुला, युवा क्लस्टरमा 1 महिला र 2 खुला, 2 र त्यसै गरी दलित समुदायबाट 1 महिला र 1 खुला सदस्य निर्वाचित हुनेछ र कांग्रेसले गाउँ कार्य समितिमा 7 जना, नगर कार्य समितिमा 9 जना, उप महासागर कार्य समितिमा 11 जना र महासागर कार्य समितिमा 13 जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था मिलाएको छ। कांग्रेसले देशैभरको अधिकांश वडाहरूमा वडा अधिवेशन सम्पन्न गरेपछि पालिका अधिवेशन गर्न लागि गरिएको हो र बाढ़ी पहिरो प्रभावित नुवाकोट र धादिङका सबै पालिकाहरूमा पनि हिजो मंगलबार नै अधिवेशन सम्पन्न भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। सरकारले जिन्जी आन्दोलनका शहीद परिवार र गम्भीर तथा अति गम्भीर घाइतेहरूलाई स्नातक तहसम्म निशुल्क उपलब्ध गराउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार जिन्जी आन्दोलनका जनआन्दोलनका शहीद परिवार र घाइतेहरूलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 शहीदका छोराछोरी सोदा सहोदार दाजुभाइ दिदीबहिनी र गम्भीर तथा अति गम्भीर घाइते परिचय पत्र वाहकहरूलाई लाभग्राहीको रूपमा समेटिएको छ। मापदण्ड अनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानून बमोजिम निशुल्क शिक्षासँगै पोसाक र पाठ्य सिकाइ सामग्रीका लागि कक्षा एकदेखि पाँचसम्म र छदेखि आठसम्म नगद सहित स्थानीय तह मार्फत उपलब्ध गराएको प्रस्ताव छ। माध्यमिक तहमा 9-10 र कक्षा 11 र 12 लागि नगद सहित पोसाक र पाठ्य र सिकाइ सामग्री बापत उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसै गरी स्नातक तहसम्म अध्ययनका लागि सबै विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटामा नै निश्चित कोटा लाभग्राहीका लागि आरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। आवेदनसँगै लाभग्राही परिचय पत्र नागरिकता वा जन्मदर्ता प्रमाणपत्र नात प्रमाणित गर्ने कागजात वा अध्ययनरत संस्थाको सिफारिश पेश गर्नुपर्ने व्यवस्था मापदण्डमा उल्लेख गरेको छ। मन्त्रालयले तयार गरेको मापदण्डमा जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई शिक्षामा समान पहुँच सुनिश्चित गर्ने र आधारभूत तहदेखि स्नातक तहसम्मको अध्ययन अवसर उपलब्ध गराउने उद्देश्य राखिएको छ। सरकारले भोटेकोसी बाढ़ीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति र योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो व्यवस्थापन वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। रसुवाका बाढ़ी प्रभावित बस्तीहरूलाई पुरानै स्थान पुननिर्माण गर्ने गरी नजिकैको सुविधालाई सम्पन्न टाउनशिप ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अगाडि बढ़ाएको छ। नयाँ टाउनशिपमा अध्यक्ष शिक्षा स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू जोखिम निर्माण गरिनेछ र जोखिमयुक्त बस्तीको परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुगी पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको पनि स्पष्ट पारिसकेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक आजदेखि अन्तर्राष्ट्रिय उडान हुँदैछ। फ्लाइ दुबईले दुबई हुँदै पोखरा, पोखराबाट दुबई दैनिक नियमित व्यावसायिक रूपमा उडान शुरू गर्ने भएको छ। आज साँझ 6:15 फ्लाइ दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। बुधबार साँझ नै जहाजले पोखराबाट प्यासेन्जर लिएर दुबईका लागि उडान भर्नेछ र पोखराबाट दुबईमा ट्रान्जिट भएर विभिन्न देशको यात्रा गर्न सकिने गरी पहिलो पटक अन्तर्राष्ट्रिय उडान शुरू भएपछि पोखराको स्थानीय र पर्यटक व्यवसायी उत्साहित भएका छन्। त्यसअघि चीनका सहारा सातमा एक पटक व्यावसायिक उडान भए पनि यसले निरन्तरता पाउन सकिएको थिएन। हेलम्बु खबरमा अब विदेशको खबर। अमेरिकाले नेपालको बाढ़ीपछि पुनर्स्थापन र पुननिर्माणका लागि थप 31 लाख मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनैतिक मामिला सम्बन्धी उपसचिव एलिसन हुकारले न्यूयोर्कमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ताको क्रममा यसो घोषणा गरिएको हो। भेटमा उनले नेपालमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिक र अझै सम्पर्कविहीन रहेका करिब 70 जना अमेरिकी नागरिकका परिवारप्रति समावेदना प्रकट गरिएको हो। अमेरिकाले प्रभावित क्षेत्रमा यातायातको पूर्व तयार पुनर्स्थापन तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न 10 मिलियन डलर बराबरको स्थायी र अस्थायी आवश्यकता निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने जनाएको छ र ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने समेत जनाएको हो। यसै गरी पारिश्रमिक प्रभावित समुदायका लागि खानेपानी, सरसफाई र स्वच्छ आश्रय र जीविकोपार्जन हिउँदका लागि आर्थिक सहयोगका लागि क्षेत्रमा थप 8 मिलियन डलर उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरिएको छ। लम्बो खबरमा अब खेल खबर। विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबलमा आयोजक जापानलाई हराउँदै चीनले स्वर्ण पदक जितेको छ। पार्क एरिना कोमाकीमा भएको खेलमा चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। चीनले जापानलाई 25-19, 25-20 र 25-23 हराएको छ। चीनसँगको सोझो सेटमा पराजित हुँदा जापानले रजत पदक जित्यो। थाइल्याण्डले कास्य पदक जितेको छ। चीन प्रतियोगिताको पदक तालिकामा शीर्ष स्थानमा रहेको छ। चीनले हालसम्म 32 स्वर्ण, 13 रजत र 8 काँस्य सहित 53 पदक जितेको छ र आयोजक जापानले 11 स्वर्ण, 16 रजत र 19 काँस्य सहित 46 पदक जितेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको एकासी महासभामा सहभागी हुन दोहा कतारबाट न्यूयोर्क प्रस्थान। नेपाली कांग्रेसले आज देशभर पालिकाको अधिवेशन गर्दै जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई स्नातक तहसम्म निशुल्क शिक्षा दिइने। सरकारले भोटेको सिबाडीबाट विस्थापित भएका नागरिकहरूको तत्काल पुनर्वासको तयारी गर्दै बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि अमेरिका सरकारले थप 31 मिलियन डलर सहयोग गर्ने र विश्व एसियन गेम्स जापानलाई हराउँदै चीनले जित्यो महिला भलिबलमा स्वर्ण। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह बाह्र बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5784 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: तस्करी गर्छस् क्या हो?
4: होइन सर, कता नै छुट्टीमा आएको।
3: यो के हो?
4: स्वास्नी रिसा र माइत गइछ, यसो दुई चार तोलो गर।
3: यो दुई चार तोलो घर कहाँ हो?
4: स्याङ्जा।
3: यो पाइललाई छोड्दैछु, अर्को चोटिबाट यस्तो नहोस्। जाऊ।

0: just a minute. We will return back. Return back. New Aruniko Hutong and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sangha Chukgadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hutong and Restaurant Private Limited. Chautara Sangha Chukgadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Aruniko @gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Chukgadi Nagarpalika 5, Sindhupalcho.
1: वहीनी के पार वही मित्र ये तुमसाले हल गोरु जै हल बाँधेर कता सम्म को यात्रा है मित्र
2: मित्र छ्यासल लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्लो बुढो बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाइ पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाइ पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849-29-13-27
0: Time check. It's 10 a.m.
7: अहिले बिहानको 10 बजेको छ

0: Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।
1: तपाईँ हेर्दै हुनुहुन्छ बद्र मोक्तान अफिसियल युट्युब च्यानल।

0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
0: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेङ्गु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: चेली बुढा
1: त्यसो भए नखेल्न त जेलीसँग
0: नखेल्ने भए नखेल्ने यत्रै सिटी
1: ल म पनि उठे
0: अबदेखि फेरि चेस खेल्नु पर्यो भनेर नआउनु नि
1: होइन है चेस खेलेर को ठुलो मान्छे भएको छ र
0: त्यो त छैन
1: बम आखा
0: बम आखा सेम तामा बेलारी क्लाङबारी खाऊ
1: तागाई तागाई ना आफलाङ

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिवादित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो. भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो. संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो. विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर.
1: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्. नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो. अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ. त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ. र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर.
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140-57-105।
4: एलम्बु FM 89.6 MHz।

Money Check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: ओइ सुन न,
1: भन न,
0: हामी सँगै भएको नि यत्रो टाइम भइसक्यो, आई थिङ्क अब हामी बिहा गर्नुपर्छ होला।
1: बिहा गर्छु मात्रै भनेर हुन्छ? न केही जागिर छ, न केही काम गर्छौ, घरमा पनि लडेर माग्ने कुरा आइरहेछ। तिमीले यस्तै पारा हो भने मैले पनि केही सोच्नै पर्ने हुन्छ।
0: कति गीत गरेर आयो क्या, काम खोजिरहेछु त।
1: काम मात्रै खोज्दै बस्छ, कस्तो झर्केर बोलेको, म गएको
0: एकछिन बस्छ न। अरे

0: मजै आइरहेको छैन. वी निड समथिङ डिफरेन्ट यार, डिफरेन्ट.
1: त्यही त, इट्स नट वाइभिङ एट अल.
2: खै त सिङ्गर भाइ, अहिलेसम्म आएन.
1: ओ बल्ल आयो.
3: सो सरी यार गाइस, ट्राफिक जाममा पर्यो नि.
0: गीत लेख्यो त तिमीले हिजो?
3: लेखि नि, गीत मात्रै होइन मैले त भिडियोकै आइडिया बोकेर आएको छु. आई होप सबलाई मनपर्छ. टाइम छ नि होइन सुन्नलाई?
4: ल गाइस, इमेजिन एउटा सुन्दर गाउँ छ हिमालय हिमालको काखमा, र एक दिन त्यही गाउँको साँगुरो गोरेटो हुँदै म आफ्नै सुरमा हालिरहेको छु.
1: आफै बसेर हुन्छ त.
3: नाइस पोइन्ट. त्यसो भए तिनजना केटाहरू हुन्छन्,

0: सुल्टिनेहरू पट्टन त गफै दिएर त हो नि आजकल, साँचो बोलेर कामै छैन। ल अब घान्द्रुक ढुलो
1: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन हो।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: अनि हुलाकमा पो जानु?
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के।

0: रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: तिम्रो काम मात्रै काम हो?
1: एकचोटि कल त गर्दा हुन्थ्यो नि,
0: भने त म बिजी थिएँ भनेर हौ। छोडी, आई वाज बिजी। कम अन,
1: मसँग किन रिसाइरहेको छौ? मेरो के गल्ती छ?
0: ल भयो नि त, सबै गल्ती मेरो भयो नि त।

0: Wait, just a minute. We will return back. Return back.
1: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
2: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नाति न यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यत दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।
7: जाठाला मारेपछि सब ठिक हुन्छ, बुझिस्?

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई स्नातक तहसम्म निशुल्क शिक्षा दिइने। मनासलु हिम पहिरोमा परि नेपाली गाइड सहित दुईजनाको मृत्यु। सब काठमाडौँ पठायो सरकारले। भोटेकोशी बाढ़ीबाट विस्थापित भएका नागरिकको तत्काल पुनर्वासको तयारी गरिँदै बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि अमेरिकाले थप 31 मिलियन डलर सहयोग गर्ने। र विश्व एसियन गेम्स अन्तर्गत जापानलाई हराउँदै चीनले जित्यो महिला भलिबलमा स्वर्ण। लम्बु खबरको शुरूमा स्थानीय खबर। जबरजस्तीकरण मुद्दामा 18 वर्ष कैद सजाय पाएर फरार भएको सिन्धुपाल्चोकका कैदी काभ्रेबाट पक्राउ परेको छ। प्रहरी टोलीले उनलाई मंगलबार काभ्रेको मण्डनदेउपुर नगरपालिका 8 कुन्ताबेसीबाट पक्राउ गरिएको छ। पक्राउ पर्ने सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिका 7 घर भएका 26 वर्षीय आर्यन पुरी रहेका छन्। जबरजस्तीकरण मुद्दामा 18 वर्ष कैद सजाय ठहर भएपछि पुरीले गत 24 वैशाख देखि कारागार कार्यालय नखु ललितपुरमा कैद भुक्तान गरिरहेका थिए। उनले 17 वर्ष 7 महिना कैद भुक्तान गर्न बाँकी रहेको छ। उनी जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको केन्द्रीय अनुसन्धान सीआईबीका प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले बताएका छन्। पक्राउ परेका उनलाई कारागार कार्यालय नखुमा पठाएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको संगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको छ। केही छिटपुट बाहेक यसअघि देशैभरका वडामा अधिवेशन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ीबाट प्रभावित नुवाकोट र धादिङका साथै अन्य वडामा हिजो वडा अधिवेशन सम्पन्न गरिएको छ भने मध्य प्रदेशका सिराहा 70 सर्लाही र पर्साका केही वडामा अधिवेशन सकिएको निर्वाचन समितिले जनाएको छ। सरकारले जेएनजे आन्दोलनका शहीद परिवार र गम्भीर र अति गम्भीर घाइतेहरूलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरिएको तयार जेएनजे आन्दोलनका शहीद परिवार र घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने गरी सम्बन्ध र मापदण्ड 2083 शहीदका छोराछोरी साहेदार दाजुभाइ दिदीबहिनी तथा गम्भीर घाइते र अति गम्भीर घाइतेहरूलाई परिचय पत्रहरूका साथमा लाभग्राहीहरूको रूपमा समेटिएको छ। मनास्लु हिउँ पहिरोमा पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौँमा लगिएको छ। मनास्लुको फेदीमा रहेको चुम्रादुबी गाउँ लागिएको जिल्लामा एक सीमा गाउँबाट बुधबार बिहान हेलिकप्टर मार्फत काठमाडौँमा लगिएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। यसै गरी शिविरमा घटनामा भएको 3 दिनपछि उनीहरूको शव मंगलबार हिजो अपरान्ह 5 बजे समागाउँ ल्याएको थियो र समागाउँबाट बुधबार आज बिहानै महाराजगंज स्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उनीहरू मकालु एडभेन्चर कम्पनी प्रालीबाट मनासु आरोहणका लागि गएका थिए। मनास्लुमा यो सिजनमा मृत्यु हुनेको संख्या 4 जना पुगेको छ र यो सँगसँगै किलर माउन्टेन नामले चिनिने मनास्लु आरोहणका लागि सिजनमा 493 जना विदेशी आरोहीले अनुमति लिएका छन्। पोखराबाट अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पहिलो पटक आजदेखि अन्तर्राष्ट्रिय उडान हुने भएको छ। फ्लाइट दुबई, दुबईबाट पोखरा, पोखराबाट दुबई दैनिक नियमित व्यावसायिक उडान सेवा सुचारू गर्न लागि आज साँझ 6:15 दुबईको फ्लाइट जहाज काठमाडौँमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ र बुधबार साँझ नै जहाजले पोखराबाट प्यासेन्जर लिएर दुबईका लागि उडान भर्ने भएका छन्। हेलम्बु खबरमा अब विदेशको खबर। अमेरिकाले नेपालको बाढ़ीपछिको पुनर्स्थापना र पुननिर्माणका लागि थप 31 मिलियन डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनैतिक मामिला सम्बन्धी उपसचिव एल्सेन हुकारले न्यूयोर्कमा नेपालको परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ताको क्रममा सो घोषणा गरिएको हो। भेटमा नेपालमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिक र अझै सम्पर्कविहीन रहेका करिब 70 जना अमेरिकी नागरिक परिवार व्यवहारप्रति समावेदना व्यक्त गरिएको हो। अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न $10 मिलियन बराबरको स्थायी र आवश्यकता अनुसारको निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने आवश्यक जनाएको छ। र यसैगरी प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छ आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा $8 मिलियन उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरिएको छ। खेल खबरमा विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबल आयोजक जापानलाई हराउँदै चीनले स्वर्ण पदक जितेको छ। पार्क एरिना कोकोमाकीमा भएको खेलमा चीनले जापानलाई 3-0 को सोझो सेटमा पराजित गरेको छ। चीनले जापानलाई 25-19, 25-20 र 25-23 हराएको छ। चीनसँगको सीमानासँगको सोझो सेटमा पराजित हुँदा जापानले रजत पदक जित्यो, थाइल्याण्डको काँस्य पदक जितेको छ र चीन प्रतियोगिताको पदक तालिकामा शीर्ष स्थानमा रहेको छ। चीनले हालसम्म 32 स्वर्ण 13 रजत र 8 काँस्यसहित 53 पदक जितेको छ भने आयोजक जापानले 11 स्वर्ण 16 रजत र 19 काँस्यसहित 46 पदक जितेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा दिइने। मनासो हिम पहिरोमा परिमृत्यु भएका नेपाली गाइड सहित 2 जनाको मृत्यु, शव काठमाडौँ पठाइयो। नेपाल सरकारले भोटेको शिवाजीबाट विस्थापित भएका नागरिकको तत्काल पुनर्स्थापनाको तयारी गरिँदै। पहाड़ी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि अमेरिकाले थप $31 मिलियन सहयोग गर्ने र विश्व एसियन गेम्स अन्तर्गत जापानलाई हराउँदै चीनले जित्यो महिला भलिबलको स्वर्ण। मध्याह बाह्र बजेको समाचार सक्यो। अर्को समाचारको साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको 1 पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे?
7: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
6: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
8: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
6: हो, अनि यो 3 तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
9: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
6: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
4: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 98-41-51-67-84। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
5: बा,
6: हजुर बुहारी।
5: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
6: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
7: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-66 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
8: हेलम्बु FM 89.6 MHz।

0: छुट्दैन। अब हामी लेख्ने हो छुटपुट शास्त्र
1: के हुन्छ
2: त्यो पनि स्वर्ण अक्षरमा
3: लेख्नलाई छुट्या।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Wait, just a minute. We will return back.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: paycheck. If preview
1: अहिले दिउँसोको 3 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। हितेन्द्र दीप साकेको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश, डीएनए परीक्षणका लागि चिन्ने दियो उपकरण र प्रविधि। जेएनए आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा दिने, पोखराबाट अन्तर्देशीय उडान गर्दै फलाइ दुवै। मनास्लो हिम पहिरोमा परि नेपाली गार्ड सहित 2 जनाको मृत्यु, सब काठमाडौँ पठाइयो पुनर्वासको तयारी। नेपालमा शुरू भयो न्यूनचापीय प्रणालीको प्रभाव, विभिन्न स्थानमा वर्षा। जापानमा टाइफुन डिजुआनको कहर, 9 जनाको मृत्यु, 4 बेपत्ता। र कराटेमा तेन्जिङले दिए नेपाललाई पहिलो पदक। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सम्भावित भारी वर्षा र बाढ़ी पहिरोको जोखिमका कारण दोलखाको कालिन्चोक गाउँपालिकाले सार्वजनिक विदा दिएको छ। कालिन्चोक गाउँपालिकाले असोज 9 गते शुक्रबार गाउँपालिकाको कार्यालय, गाउँपालिकामा रहेका विद्यालय तथा आकस्मिक बाहेकका सार्वजनिक सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले सार्वजनिक सूचना जारी गरेर स्थानीय विदा दिएको बताएका छन्। जारी सूचनामा भारी वर्षा र त्यसपछि हुन सक्ने बाढ़ी पहिरो भूछे तथा सड़क अवरोधको जोखिमलाई ध्यानमा राखी आवश्यक बाहेक यात्रा नगर्न र सुरक्षित रहन समेत अपील गरिएको छ। अब राष्ट्रिय खबर। नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव साकेले आफूलाई साबिकको पदमा बहाल गर्न माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाएको छ। मन्त्री परिषदको 2081 चैत 11 गतेको निर्णय अनुसार प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका साकेलाई सरकारले 2082 असोज 5 गते पदबाट हटाएको थियो। सोही विरूद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनवाई गर्दै सर्वोच्चले 2082 मंगिर 22 गते सरकारको निर्णय बदर गरी उनलाई पुनः बहाल गर्न परमादेश जारी गरेको थियो। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि चीन सरकारले उपकरण तथा सामग्री प्रदान गरेको छ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक उपकरण सामग्री तथा प्रविधि उपलब्ध गराएको हो। आज विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत झाङ माओ मिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नास्टलाई हस्तान्तरण गरेका हुन्। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 शहीदका छोराछोरीलाई सहोदर दाजुभाइ दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचय पत्र वाहकहरूलाई लाभग्राहीका रूपमा समेटिएको छ। मापदण्ड अनुसार आधारभूत तहका लाभग्राहीलाई प्रचलित कानून बमोजिम निशुल्क शिक्षासँगै पोषक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा 1 देखि 5 सम्म र कक्षा 6 देखि 8 सम्म नगदसहित स्थानीय तह मार्फत उपलब्ध गराइने प्रस्ताव छ। माध्यमिक तहमा कक्षा 9 र 10 तथा कक्षा 11 र 12 का लागि नगदसहित पोषक तथा पाठ्य र सिकाइ सामग्री बापत उपलब्ध गराइने व्यवस्था गरिएको छ। मनास्लोको हिम पहिरोमा पुरिएर मृत्यु भएका 2 जनाको शव काठमाडौँ लगिएको छ। मनास्लोको फेदीमा रहेको चुम्बन नुब्री एक सामा गाउँमा आज बिहान हेलिकप्टर मार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। भारतीय मूलका जर्मन नागरिक ध्रुव ज्योति गुहा र उनका सहयोगी मकालो 2 संघ सभाका फुर्वे सम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिम पहिरोमा पुरिएर मृत्यु भएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक आजदेखि अन्तर्देशीय उडान शुरू हुँदैछ। फलाइ दुवैले दुवै पोखरा दुवै दैनिक नियमित व्यावसायिक उडान सेवा शुरू गर्न लागेको हो। आज साँझ 6:15 फलाइ दुवैको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्दैछ। आज साँझ नै जहाजले पोखराबाट प्यासेन्जर लिएर दुवैका लागि उडान भर्नेछ। पोखराबाट दुवैमा ट्रान्जिट भएर विभिन्न त्यसको यात्रा गर्न सकिने गरी पहिलो पटक अन्तर्राष्ट्रिय उडान शुरू भएपछि पोखराको स्थानीय पर्यटक व्यवसाय उत्साहित छन्। यसअघि चीनका केही शहरमा सातामा एक पटक व्यवसाय उडान भए पनि यसले निरन्तरता पाउन सकेको थिएन। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पनि देखिन शुरू भएको छ। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव शुरू भएको महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिनुभएको छ। मनसून सहित उक्त प्रणालीको प्रभाव आज देशका विभिन्न भूभागमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशदेखि पूर्वतिर यसको प्रभाव देखिन थालेको छ। बागमती प्रदेशमा आज दिनभरि जसो पानी पर्ने सम्भावना रहेको मौसमविद ढकालले बताउनु भएको छ। तर पानी निरन्तर नपर्ने उहाँको भनाई छ। विशेष गरी बागमती केन्द्रित मात्रै वर्षा भइरहेको र वर्षाको गतिविधि विस्तार बढ़दै जाने बताइएको छ। यातायात व्यवसायीहरूले भोलिदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको हो। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको हो जनाउँदै यातायात व्यवसायी चालक र सहचालक तथा आम यात्रुलाई पनि विशेष सावधानी अप्नाउन अपील गरेको छ। देशको खबर। जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजाआनका कारण परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 9 जनाको मृत्यु भएको छ भने 4 जना अझै बेपत्ता भएका छन्। कान्तो क्षेत्रमा परेको अत्याधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढ़ी र पहिरो आएको थियो। स्थानीय संचार माध्यमको अनुसार चिब्रा प्रिफेक्चरमा मात्रै 6 जनाको मृत्यु भएको छ। कराते खेलाड़ी तेन्जिङ शेर्पाले आज आइची नागेवा एसियाली खेलकुद 2026 काँस्य पदक जित्नु भएको छ। नेपालले 5 दिनमा पदकको खाता खोलेको हो। नागेवा स्थित टोया हेसी जिम्नेसियममा तेन्जिङले आज पुरूष कुमते 84 केजी माथिको काँस्य पदक भिडन्तमा लाओसका भाथना सासनलाई 9-1 सजिलै हराउनु भएको छ। आइची नागेवा एसियाली खेलकुदमा कराते रित्तो हात हुने बलियो सम्भावनाबीच अन्तिम प्रतिस्पर्धामा तेन्जिङको उपलब्धिबाट 81 खुशीको समाचार आएको हो। यसअघि एसिएडमा सहभागी कराटेका 8 खेलाड़ी मध्ये 7 जना पदकविहीन बनेका थिए। हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। हितेन्द्रदेव साकेको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश। डीएनए परीक्षणका लागि चीनले दियो उपकरण र प्रविधि। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा दिइने। पोखराबाट अन्तर्देशीय उडान गर्दै फलाइ दुवै। मनासलु हिम पहिरोमा परि नेपाली गार्ड सहित 2 जनाको मृत्यु। सब काठमाडौँ पठाइयो पुनर्वासको तयारी। नेपालमा शुरू भयो न्यूनचापीय प्रणालीको प्रभाव विभिन्न स्थानमा वर्षा। जापानमा टाइफुन डुजुआनको कर 9 जनाको मृत्यु। 4 बेपत्ता। र कराटेमा तेन्जिङले दिए नेपाललाई पहिलो पदक। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र आईसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस्त नमस्कार।
1: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर।
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लो दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर।
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ? के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्छु?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार सेनसेविका दिदी।
0: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
0: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
8: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
8: खै के गर्ने भने दिदी,
9: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र?
11: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ लोक तथा दोहोरी गीतहरू।

0: இளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42।

0: 40 20 54.
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
0: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: ए मित्र, ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँ बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 29 13 27।
3: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
6: हाम्रा सेवाहरू:
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
6: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
6: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
6: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
6: ट्रफी,
3: मायाको चिनो,
6: मेडल,
3: फ्रेम,
6: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
6: जर्सी प्रिन्ट,
3: कस्टमाइज कप प्रिन्ट,
6: मेटल फोटो प्रिन्ट।
3: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
6: कन्ट्याक्ट नम्बर 9841924274।
7: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: El Ambu Break Time.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन हो।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
9: एलम्बु FM 89.6 MHz।

0: Just a minute. We will return back.
1: खै जन्म दर्ता दिनुहोस् त.
2: जन्म दर्ता गरेको छैन नि म्याडम.
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
2: हो र, मलाई त थाहा नै थिएन म्याडम.
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: पहिला कसैले भनेन.
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु. हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी. तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है. ट्र्याकिङ नम्बर म म्यासेज गर्छु.
5: आहा, अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न.
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू.
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन. कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि.
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो.
7: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
2: हेर बहिनी, तैले हाम्रो समाज र जातको ख्याल गर्नु पर्दैन, त्यो गर्नलाई बिर्सिदे, त्यो झाटो भइसक्यो।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी।
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
7: दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर,
7: हजुर
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भन्ने रहेछ, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
10: बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: सुन्दै हुनुहुन्छ हेलुम्बु एफएम 89.6 मेगाहर्ज।
14: आमाले मिठो
15: खाना दिनुहुन्छ,
14: अनि बाबाले
15: काखमा लिनुहुन्छ।

0: wait just a minute. We will return back.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
10: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
15: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
14: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
15: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: In the mix.
17: Hi, this is Britney Spears.
18: Hey, what up, this is Jay-Z.
19: This is Jennifer Lopez.
16: In the mix.
20: 89.6 FM.

Helumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। निर्योगको पुगेर प्रधानमन्त्रीद्वारा सावधानी अपनाउन आग्रह। सुरक्षा निकाय हाई अलर्टमा जारी। योगेश भट्टराईद्वारा नेकपा एमालेको बहुआयामिक पुनर्गठन प्रस्ताव। नेकपा एमाले अध्यक्ष ओलीको राजीनामा माग। डीएनए परीक्षणका लागि चीन सरकारद्वारा दिइयो उपकरण र प्रविधि। राप्रपले सातै प्रदेशको अधिवेशन एकै दिन असोजे काइस गर्दै गर्ने तयारी। बिहिबारदेखि लामो र रातिको या समयमा यात्रा नगर्न आग्रह। दक्षिण अफ्रिकामा पार्टी चलिरहेको, घरभित्र गोलाबारी, 11 जनाको मृत्यु। र एसियाली खेलकुदमा नेपालले खोल्यो पदकको खाता, तिन्जिङले जित्यो काश्य पदक। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोगडी नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले स्वास्थ्य कर्मीहरूलाई कार्य सम्पादनको गति अगाडि बढ़ाउन आग्रह गरिएको छ। आर्थिक वर्ष 2082-83 सम्पन्न कार्यक्रमहरूको समीक्षा तथा आगामी योजना तर्जुमाका लागि योजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता गर्दै प्रमुख सापकोटाले नगरपालिकाले ल्याएका नीति, योजना तथा कार्यक्रमहरू सफल पार्न कर्मचारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएको छ। सेवाग्राहीहरूको असन्तुष्टि र सुलभ स्वास्थ्य सेवा नै नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै स्वास्थ्य कर्मी तथा कर्मचारीहरूलाई कार्य सम्पादनमा थप सक्रियता देखाउन आग्रह गर्नुभएको हो। कार्यक्रममा प्रमुख उप प्रमुख सीता थापाले यस्तो समीक्षा कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। स्वास्थ्य कर्मीहरूले कार्य सम्पादनसँगै शुल्क अभिलेखीकरण, डकुमेन्टेशन र प्रक्रियामा आउने पनि त्यतिकै ध्यान दिन समेत आग्रह गर्नुभएको छ भने जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक प्रमुख दुर्गा बजगाईले नगरपालिका र जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले नगरपालिका र जनस्वास्थ्य कार्यालय बीचको समन्वयमा सहज रहेको बताउनुहुँदै स्थानीय तहले जिल्ला प्रदेश र संघीय सरकारसँग समन्वय गरी काम गर्न सकेमा थप सहज हुने समेत बताएको छ। नगरपालिकाको स्वास्थ्य क्षेत्रको कार्य क्रम सुधार हुँदै गएको बताउनुहुँदै प्राविधिक लगायतका सहयोग गर्न सधैँ तत्पर रहेको पनि बताएका छन्। सम्भावित भारी वर्षा र बाढ़ी पहिरोको जोखिमका कारण दोलखाको कालिन्चोक गाउँपालिका र सार्वजनिक गाउँपालिकाले सार्वजनिक विदा दिएको छ। कालिन्चोक गाउँपालिकाले असोज 9 गते शुक्रबार गाउँपालिकाको कार्यालय, नगर गाउँ सभामा रहेका विद्यालय र आकस्मिक बाहेक सार्वजनिक सेवा प्रवाह बन्द गर्न निर्णय गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले सार्वजनिक सूचना जारी गरेर स्थानीय विदा दिएको बताएको छ। जारी सूचनामा भारी वर्षा र त्यसपछि हुन सक्ने बाढ़ी पहिरो, भूक्षय तथा सड़क अवरोधका जोखिमलाई ध्यानमा राखी अति आवश्यक बाहेक सेवा यात्रा नगर्न र सुरक्षित रहन अपील समेत गरिएको छ। खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकहरूलाई सचेत र सुरक्षित रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रिय संघको महासभामा भाग लिने क्रममा हाल अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत आफ्ना देशका नागरिकहरूलाई यस्तो आग्रह गर्नुभएको हो। उहाँले सम्भावित विपद जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय र पूर्व सतर्कता अपनाउन पनि आग्रह गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट पनि जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालन गर्न समेत अनुरोध गरिएको छ। यसैबीच सम्भावित भारी र वर्षा, त्यसबाट निम्तिन सक्ने बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपदको निरन्तर निगरानी गरी सर्वसाधारणहरूलाई घण्टा घण्टामा पूर्व सूचना दिने समेत भएको छ। आगामी शुक्रबारदेखि आइतबारसम्म देशको अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारी सर्वपूर्व सूचना प्रणालीलाई चुस्त बनाएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका उप महासचिव योगेश भट्टराईले पार्टीलाई नयाँ जीवन दिन नीति नेतृत्व र कार्यशैलीमा आमूल सुधार सहितको बहुआयामिक पुनर्गठनको प्रस्ताव अगाडि सारेको छ। सोमबारदेखि राजधानीमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटिको बैठकमा बुधबार आज आफ्नो लिखित धारणा राख्दै उपमहासचिव भट्टराईले वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनको लागि प्रस्ताव शीर्षकमा लिखित धारणा प्रस्तुत गर्दै यस्तो माग गरिएको छ। प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले व्यवहारिक पराजय भदौ 23 र 24 गतेको घटनाक्रम र प्राकृतिक विपत्तिको सन्दर्भमा जोड्दै उहाँले पार्टीलाई यथास्थितिबाट वादी घेराबाट बाहिर निकाल्न निर्मम आध्यात्मिक आत्मसमीक्षा र पुनर्गठन अनिवार्य रहेको स्पष्ट पारेको छ। यस्तो स्थितिमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने धारणा समेत राखिएको छ। भट्टराईले पार्टी अध्यक्षलाई पदबाट सम्मानजनक विदाई लिएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नका लागि आग्रह समेत गर्नुभएको छ। भटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि चीन सरकारले उपकरण र सामग्री प्रदान गरिएको छ। नेपालका लागि चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि विज्ञान प्रतिष्ठान राष्ट्रलाई डीएनए परीक्षणका लागि आवश्यक उपकरण सामग्री तथा प्राविधिक सामग्री उपलब्ध गराएको छ। बुधबार आज बिहान विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत जाङ माओङ मिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नष्टलाई हस्तान्तरण गरिएको छ। मंगसिरमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने टुङ्गो लगाएको राप्रपा जिल्ला र प्रदेश अधिवेशनको चटारोमा छ। मंगसिरको 26 गतिदेखि 28 गतिसम्म काठमाडौँमा गर्ने गरी महाधिवेशनको मिति घोषणा गरिएको राप्रपाले हालसम्म 72 जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको राप्रपाले मसान्तसम्म 72 जिल्लाका अधिवेशन गरिएको हो। हालैको भटेकोशी बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङलाई अधिवेशनको तालिकाका विषयमा विशेष सुविधा दिएको राप्रपाले ती जिल्लालाई असोज 15 गते भित्र अधिवेशन गर्न समय प्रदान गरिएको छ। यसैबीच राप्रपाले भदौ मसान्तसम्म अधिवेशन गर्न बाँकी रहेको जुम्ला र धनकुटा बाँकी रहेका जुम्ला धनकुटा जिल्लालाई समेत सोही समय अवधिभित्र अधिवेशन गर्न मौका दिएको छ। स्थानीय तह र तयार जिल्लाका तहको अधिवेशनपछि राप्रपा सबै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले 7 वटा प्रदेशको अधिवेशन एकै दिन असोज 21 गते गर्ने मिति तयार गरेको छ। राप्रपाले असोज 15 गतेसम्म सक्रिय सदस्यको आवेदन दिने र फारम प्रविष्ट गर्ने समय निर्धारण गरिएको छ। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आज बिहान मन्त्रालयको कार्यकारी निर्देशकमा श्रेष्ठलाई शपथ ग्रहण गराउनु भएको हो। शपथ ग्रहण कार्यक्रमसँगै मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठतापूर्वक काम गर्न कार्यकारी निर्देशक श्रेष्ठलाई निर्देशन दिनुभएको छ। यातायात व्यवसायीहरूले बिहिबारदेखि टाढा र रातिको समयमा यात्रा नगर्न आह्वान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशका विभिन्न भागमा भारी वर्षा भइरहेको बाढ़ी र पहिरोको जोखिम रहेको भन्दै अति आवश्यक बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेका जनाउँदै यातायात व्यवसायी चालक सहचालक र आम यात्रुहरूलाई पनि विशेष सावधानी अपनाउन अपील गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्व सूचनालाई आधार मान्दै महासंघले सार्वजनिक सूचना जारी गरी बिहिबारदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नु पूर्वको बाटो अवस्था र मौसम अनिवार्य रहेको जानकारी लिन आह्वान गरेको छ। साथै आवश्यक नपरेसम्म टाढाको र रातिको समयमा यात्रा नगर्न पनि महासंघसँग आग्रह गरिएको छ भने यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि यस्तो अनुरोध गरिसकेको छ। सोही अनुसारको यातायात सञ्चालन गर्न महासंघले आफ्ना सदस्यहरूलाई सचेत गराएको छ। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन नयाँ नियम लागू गरिएको छ। यात्रुको सहज र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णय अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्रविधि जाँच र चालकको कड़ा निगरानी सम्मको विषम विषय समेटिएको छ। अनलाइन टिकट र आधिकारिक काउन्टरलाई प्राथमिकता विभागको निर्णय अनुसार यातायात व्यवसायले मध्यम तथा लामो दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङको व्यवस्था निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य प्रणाली लागू गर्ने भएको छ। विभागले यात्रुलाई पनि आधिकारिक काउन्टर र परिचय पत्र वाहक कर्मचारीबाट मात्र टिकट लिएर मात्र यात्रा गर्न र मादक सेवा पदार्थ सेवन गरी यात्रा नगर्न आग्रह गरेको छ। रूट परमिट खुल्ला गर्ने र अग्रिम टिकट बुकिङको मिति भने सरकारवालासँग थप छलफलपछि तयार गरिनेछ। विभागले लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा अनिवार्य रूपमा 2 जना चालक राखेर आलोपालो चलाउने व्यवस्था मिलाउनु पर्ने जनाएको छ। गन्तव्यतर्फ प्रस्थान गर्न अघि सवारी साधनको यान्त्रिक अवस्थाको चेक जाँच मेकानिकल टेस्ट समेत अनिवार्य गरिएको छ। खबरमा अब विदेशको खबर। गोली लागेर घटनास्थलमै 10 जनाको मृत्यु भएको छ। 4 जनालाई अस्पतालमा लगिएको क्रममा थप 1 जनाको पनि ज्यान गएको छ। अफ्रिकाको डारबन शहर नजिकै एक घरभित्र गोलीबारीमा 11 जनाको मृत्यु भएको हो र हालसम्म गोली लागेर घटनास्थलमा 10 जनाको ज्यान गएको छ। प्रहरीको अनुसार मृतकको मध्ये केही व्यक्ति अझै पनि अवैध गतिविधि सम्बन्धी घटनामा प्रहरीको निगरानीमा भएका थिए। अनुसन्धानको प्रावधान नहोस् भनेर यसबारेमा तत्कालको लागि थप जानकारी दिन नसकिने पनि प्रहरीले जनाएको छ। हेलम्बु खबरमा अब खेल खबर। नेपालका कराते खेलाड़ी तेन्जिङ शेर्पाले आज आइची नागोया एसियाली खेलकुद एसियाली विकास खेलकुद 2026 काँस्य पदक जितिएको छ। नेपालको 5 दिनमा पदकको खाता खोलेको छ। नागोयो स्थित टोहोया जिन्स स्थित तेन्जिङमा आज भएको पुरूष कराते 84 केजी माथिको काँस्य पदक भिडन्तमा लाओसका भथना ऐसायलाई 9-1 सजिलै हराएको छ। राइची एसियाली खेलकुदमा कराते रितो हात हुने बलियो सम्भावना बीच अन्तिम प्रतिस्पर्धा तेन्जिङको उपलब्धिबाट 81 खुशीको समाचार आएको छ। यसअघि एसियडमा सहभागी कराते 8 खेलाड़ी मध्ये 7 जना पदक विहीन भएका थिए। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। न्यूयर्क पुगेर प्रधानमन्त्री शाहद्वारा सावधानी अपनाउन आग्रह। सुरक्षा निकायलाई हाइड अलर्टमा योगेश भट्टराईद्वारा एमालेको बहुआयामिक पुनर्गठन प्रस्ताव ओलीको राजीनामा माग। परीक्षणका लागि नेपाल सरकारलाई चीन सरकारद्वारा उपकरण दियो। राप्रपले साथै प्रदेशको अधिवेशन एकै दिन असोज 21 गते गर्ने। बारदेखि लामो दूरीको यातायात र रातिको समयमा यात्रा नगर्न आग्रह। र दक्षिण अफ्रिकामा चलिरहेको घरभित्र गोलीबारी 11 जनाको ज्यान गयो। र एसियाली खेलकुदमा नेपालले खोल्यो पदकको खाता। तेन्जिङले जित्यो काँस्य पदक। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि 8 गते बिहान 5:40 ताजा समाचारको साथमा आउनेछौ। तपाईहरू यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। प्राविधिक मित्र राघव तामाङसँगै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
7: 小英，你的微信啊，羡慕了个。

0: विश्वकर्मा नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मैले रोमी एक अध्यायको एकदेखि सात पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। म पावल, यीशु ख्रिस्टको दास, प्रेरित हुनलाई बोलाइएको र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ, जुन सुसमाचार उहाँले अघिबाटै आफ्नो अगमवक्ताद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। यो सुसमाचार परमेश्वरको पुत्रको विषयमा हो, जसको जन्म शरीर अनुसार दाऊदको वंशबाट भएको थियो। यीशु ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनुभयो। उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं। तिमीहरू पनि तिनीहरू सँगसँगै यीशु ख्रीष्टका हुन बोलाइएका छौ। रोममा भएका तिमीहरू सबै परमेश्वरका प्रियहरू जो सन्त हुनलाई बोलाइएका छौ, तिमीहरूलाई परमेश्वर हाम्रा पिता प्रभु येशु ख्रीष्टबाट अनुग्रह र शान्ति। पौल प्रेरितले रोमीको पुस्तकलाई लेख्दाखेरि विशेष गरेर रोमका मानिसहरूलाई, रोममा भएका मण्डलीका विश्वासीहरूलाई परमेश्वरको साँचो वचन अथवा साँचो सुसमाचार कायम होस् र सुसमाचार जुन पावलले प्रचार गरिएको थियो येशु ख्रीष्टको बारेमा, परमेश्वरको पुत्र येशुको बारेमा प्रचार गरिएको थियो, त्यो सुसमाचारलाई कसैले पनि नबाङ्गाओस् र यो सत्य हो र यो सुसमाचार सबै मानिसहरूले पालन गर्नुपर्छ भन्ने उद्देश्य राखेर यो पत्र रोममा भएका विश्वासीहरूलाई अथवा मण्डलीलाई लेखिएको हो। र पावलले यो पत्र लेख्नुको अर्को कारण चाहिँ विशेष गरेर रोमबाट पनि अझ टाढा पश्चिम मुलुकमा यो सुसमाचार प्रचार गर्नका लागि अवसर मिलाउन सक्नका लागि पनि रोमका मण्डलीलाई यो पत्र लेखेका हुन्। र पावलले आफ्नो जिन्दगीभरि नै यही सुसमाचार प्रचार गरेर आफ्नो जीवन अन्त्य गर्ने योजना भएको पनि हामी देख्न सक्छौ। अब यो खण्डमा पावलले भनेका केही कुराहरू हामी यहाँ हेर्नेछौ। म पावल भनिकन यस ठाउँमा पावल आफैले आफ्नो व्यक्तिगत विचारलाई अथवा व्यक्तिगत रूपमा यो कुराहरू लेखिराखेको छ। म पावल, यीशु ख्रीष्टको दास, अनि पावलले आफूलाई यीशु ख्रीष्टको दासको रूपमा प्रस्तुत गरेका छन्। दास भन्ने शब्द जुन त्यो बेला आउँछ जुन बेला मालिक हुन्छ र मालिकको अधीनमा रहेका

व्यक्ति दास हुन्छन् र दास भनेर आफूलाई यीशु ख्रीष्ट चाहिँ पौलको मालिक हो भनेर स्पष्ट पार्न खोजिएको छ। दास यदि पौल हो भने यीशु ख्रीष्ट पौलको मालिक हुन्छन् र मालिक भन्नासा सबै कुरा थोकहरू मालिकको नै हुन्छन् र दास चाहिँ केवल आज्ञाकारी भएर मालिकलाई रिझाउने, मालिकले भनेका प्रत्येक कुराहरूलाई मानेर मालिकलाई रिझाउने जिम्मेवारी चाहिँ दासको हो। र यहाँ त्यति मात्र होइन, प्रेरित पनि भन्ने शब्द प्रयोग गरेको छ। पौल चाहिँ यो सुसमाचारको लागि अथवा येशु ख्रीष्टको बारेमा प्रचार गर्नका लागि येशु ख्रीष्टले जुन मुक्ति र उद्धार उपलब्ध गराउनु भएको छ परमेश्वरले येशु ख्रीष्टद्वारा, अनि येशु ख्रीष्टको यो सुसमाचार अथवा येशु ख्रीष्टको बारेमा सारा मानव जातिलाई विशेष गरेर गैर यहुदीहरूको बीचमा प्रचार गर्नका लागि यो प्रेरितको जिम्मेवारी भनेर पनि हामी बुझ्न सक्छौ। प्रेरित भनेको चाहिँ पठाउनु, नयाँ नयाँ ठाउँमा गएर सुसमाचार प्रचार गरेर मण्डलीहरू स्थापना गर्ने कुरासँग सम्बन्धित छ र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ भनेर पौलले आफूलाई व्यक्तिगत रूपमा सुसमाचार प्रचार गर्नका लागि अलग गरिएको व्यक्ति हुँ भनेर स्वीकार गरेका छन्। किनभने यही सुसमाचारको लागि उनले ख्रिस्चियनहरूलाई सताएका थिए भने अब परमेश्वरले यही सुसमाचार प्रचार गर्नका लागि पौललाई चुन्नु भएको कुरा पनि हामी थाहा गर्छौ अथवा बोलाउनु भएको कुरा हामी थाहा गर्छौ। अब यो सुसमाचार चाहिँ उहाँले अघिबाटै आफ्नो अगमवक्तहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो र यीशु ख्रीष्टको बारेमा पुरानो करारमा हामीले धर्मशास्त्र भन्नासाथ अगमवक्तहरू भन्नासाथ प्राय पुरानो करारका 39 वटा पुस्तकहरूलाई पनि हामी याद गर्न सक्छौ र सबै पुस्तकहरूले यीशु ख्रीष्टको बारेमा भविष्यवाणी गरिएको थियो र अगाडि नै बोलिसक्नु भएको थियो कि येशु ख्रीष्टद्वारा मात्र मानिसहरूले उद्धार र मुक्ति प्राप्त गर्न सक्छन्। येशु ख्रीष्टबाट येशुलाई विश्वास गरेर मात्र मानिसले पापको प्रायश्चित पाउँछ, क्षमा हुन्छ भन्ने कुरा यहाँ उल्लेख गरेको देखिन्छ। यो सुसमाचार परमेश्वरको पुत्रको विषयमा हो भनेर यहाँ प्रष्टै भनिएको छ। परमेश्वरको पुत्र येशु ख्रीष्ट जो जसको जन्म शरीर अनुसार दाऊदको वंशबाट भएको थियो, येशु ख्रीष्ट हाम्रा प्रभु मरेकोहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनु भयो र येशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ र उहाँ चाहिँ पुत्र ठहरिनुभयो भनेको चाहिँ उहाँको बारेमा परमेश्वरले येशूलाई पुत्रको रूपमा पठाउनु भयो र स्वर्गको बारेमा थाहा हुने व्यक्ति, नदेखेको स्वर्गको बारेमा बताउन सक्ने व्यक्ति केवल येशू ख्रीष्ट मात्र हुनुहुन्छ। किनभने उहाँ परमेश्वरका पुत्र परमेश्वरको पुत्र ठहरिनु भयो र यही कुरा आज यहाँनिर स्पष्ट पारिएको छ। उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं र पौल लगायत अरू टिमहरूले यो कुरा स्पष्ट पार्न खोजेका छन् कि उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं। उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं किनभने अनुग्रह भनेको
पाउन नसक्ने कुरा पाउनु हो र प्रेरितको काम भनेको नयाँ नयाँ ठाउँहरूमा गएर येशु ख्रिस्टको बारेमा प्रचार गर्नु हो र यो चाहिँ येशु ख्रिस्टको नाउँमा विश्वास गर्ने कुरा र आज्ञा पालन गर्ने कुरासँग सम्बन्धित छ र उहाँको अनुग्रह र प्रेरितको काम हामीले पाएका छौं भनेर पावलले यो कुरा गर्दै गर्नुहुँदाखेरि चाहिँ अब यो अनुग्रहको कुरा र प्रेरितको कामको कुरा चाहिँ एकदमै महत्वपूर्ण रह्यो। अनुग्रह चाहिँ परमेश्वरले भनौ मानिस जातिले पाउन नसक्ने कुरा पाउने कुरालाई भनौ प्रचार प्रसार गर्ने कुरासँग सम्बन्धित भयो भने प्रेरितको काम चाहिँ यो सुसमाचारलाई मानिसहरूको बीचमा नसुनेको ठाउँमा गएर यो सुसमाचार सुनाउनु पर्ने कुरा हामी बुझ्छौ। त्यसकारण यहाँ अर्को कुरा छ, रोममा भएका तिमीहरू सबै परमेश्वरको प्रियहरू जो सन्त हुनलाई बोलाइएका छौ र रोममा भएका प्रत्येक विश्वासीहरू जो परमेश्वरको अगाडि पवित्र अनि परमेश्वरको सन्तान भनेर कहलाइन्छ र यो परमेश्वरको अनुग्रहबाट पाएका कुराहरू नै हुन् र तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु यीशु ख्रीष्टको अनुग्रह र शान्ति उनीहरूको जीवनमा परमेश्वरको अनुग्रह प्रशस्त रूपमा भएको होस् र शान्ति पनि उनीहरूको जीवनमा भएको होस् भनेर पौलले यस ठाउँमा स्पष्ट रूपमा बताएको देखिन्छ। त्यसकारण विशेष गरेर यस ठाउँमा चाहिँ पावलले आफूलाई सुसमाचारको लागि अलग गरेको कुरालाई स्वीकार गरेका छन्। जुन सुसमाचार परमेश्वरले अघिबाटै आफ्नो अगमभक्तद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो यो सुसमाचार परमेश्वरको पुत्रको बारेमा हो जसको जन्म शरीर अनुसार दाऊदको वंशबाट भएको थियो। यीशु ख्रीष्ट मरेकोबाट पुनरुत्थान भएर परमेश्वरको पुत्र ठहरिनुभयो र उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पनि पाएका छौं। तिमीहरू पनि यीशु ख्रीष्टको हुन बोलाइएका छौ। परमेश्वरको सबै प्रियजनहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु यीशुबाट अनुग्रह र शान्ति मिलोस् पनि भनेका छन्। यसरी लेखकले यो खण्डमा पावलले प्रचार गरेको सुसमाचार परमेश्वरको पुत्रको बारेमा हो जसको जन्म शरीर अनुसार दाऊदको वंशबाट भएको थियो। पावलले आफूलाई सुसमाचारको लागि अलग गरेको कुरालाई स्वीकार गरेका छन्। अगमवक्ताहरूद्वारा धर्मशास्त्रमा प्रतिज्ञा गरेको थियो यो कुराहरू। यीशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँको नाउँको खातिर अनुग्रह र प्रेरितको काम पाएका छन् मानिसहरूले। यीशु ख्रीष्टद्वारा बोलाइएकाहरू सबैलाई अनुग्रह र शान्ति मिलेको होस् भनेका छन्। त्यसकारण हरेकले सुसमाचारको निम्ति बोलाइएको कुरालाई स्वीकार गरेर अघि बढ्नु पर्छ। आदरणीय श्रोता, हामी जसरी पावललाई परमेश्वरले सुसमाचारको निम्ति अलग गरेको कुरा स्पष्ट हामी यहाँ देख्छौ, त्यसरी नै आज हरेक क्रिस्चियन यीशुलाई विश्वास गर्ने व्यक्तिहरूलाई पनि सुसमाचारको निम्ति अलग गरेका हुन्छन्। जो जो व्यक्तिहरूले अथवा ज जसले यीशुलाई विश्वास गरिसक्नु भएको छ उहाँहरूको जिम्मेवारी भनेको सुसमाचारको निम्ति नै उनीहरूलाई बोलाइएको हो र सुसमाचारको प्रचार प्रसार उनीहरूले गर्नुपर्छ। र आज यदि यहाँहरूले पनि यीशु ख्रीष्टलाई विश्वास गरिसक्नु भएको छ र यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गरेका छन् र यीशु ख्रीष्ट चाहिँ मरेकोबाट तेस्रो दिनमा जीवित हुनुभएको हो भनेर विश्वास गर्नुभएको छ भने यहाँहरूले पनि सुसमाचारलाई अब प्रचार गर्नका निम्ति सुसमाचारको निम्ति उहाँहरू पनि अलग भएको कुरा
स्पष्ट बुझ्न सकिन्छ। जो जसले यीशुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन, यहाँहरूले यीशुलाई विश्वास गरेर उहाँको सन्तान बनेर अनन्त राज्यको भागीदार बनेर परमेश्वरको सन्तान भएर जिउँदाखेरि उनीहरू पनि सुसमाचारकै लागि अलग भएको हो भन्ने कुरा स्पष्ट बुझ्नु जरूरी छ। आज यदि जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छैन, यहाँहरूले यीशुलाई विश्वास गर्नुहोस् र यीशुलाई विश्वास गरेर परमेश्वरको यो ठूलो जिम्मेवारी उहाँहरूले पनि लिन सकेका हुन्। जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छ, तपाईँहरूले हजुरहरूले यो सुसमाचारको लागि अलग भएको हो भन्ने कुरा निश्चित भएर सुसमाचारको प्रचार गर्ने काम गर्नुहोला। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले अर्को समय दिनुभयो भने फेरि आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

Elambu FM 89.6 MHz.

0: नमस्कार, म लोकदोरी गायिका दीक्षा सुनार। यस्तै रमाइला लाइभ दोरी हेर्न सुन्नको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। धन्यवाद।
1: भगवान रूपी दर्शकहरू सम्पूर्णमा म प्रसन्न पाठकको तर्फबाट नमस्कार। यस्तै रमाइलो दोहोरी हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण, मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्रीको आग्रह, वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसायी महासंघको आग्रह।
1: जोखिम तोकिएका स्थानहरूमा राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: बाढ़ी पहिरो जोखिम भएको क्षेत्रमा अब हरेक घण्टामा पूर्व सूचना दिइने, रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि सहयोग,
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ, दाँत र हड्डीका नमूनाहरूको।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुग्यो, सेना र सुरक्षा निकायमा विशेष जोड़ दिने र सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
3: हामीले त्यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौं।
0: र जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ़दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
6: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नु पर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
5: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले

0: ग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएनसँग बताउनुभयो।
1: आज राति कुर गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई वायु सेवा कम्पनीहरू संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
2: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म हुने भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला, अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
3: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले अहिले डीएनए प्रोफाइल भएको एक दुईचोटि मात्रै चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग 497 नमुनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड़ रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 60 अर्ब 5 करोड़ नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड़ रूपियाँ सामा भुक्तानी गरेको छ। रसुवाको भुटी खुसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली एक 3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बार्डीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बार्डी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जल विद्युत आयोजनामा 2% सेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागि हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्रबहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी, कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
4: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने उमेरको हद 18 देखिन्छ। नेपाली कंग्रेसले त्यो संविधानलाई पालना गरेर 18 तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आगमनमा भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई माथिल्लो तह पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथास्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक राम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्टिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
0: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
5: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा
6: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
5: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
8: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
9: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो पहेँलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
9: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
10: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
7: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी,
12: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेशनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित दात्य निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ, केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
7: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वडा वडामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्नसहित वडा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई,
13: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला, कुनै हिचकिचाट नगरिकन, कुनै डर न कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनुहोला, विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले, त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला, को चाहिँ ठ्याक्कैमा पीड़ित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ, तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ, त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ, जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ, व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
7: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई।
0: अब हाम्रो खानपानको कुरा गरौं। तपाईँको वरिपरि पाइने सागसब्जी, गेडागुडी, दूध, अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
14: तपाईँहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै, फापर, कोदो, भटमास भयो, त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ। र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्, जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो, या भुटेको भटमासलाई साँधेर खान सक्यो। त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ, सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
0: अस्थायी शिविरमा बसिरहेका गर्भवती, सुत्केरी र बालबालिकाले खानपानमा अझ बढी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
15: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
5: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
17: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
16: ओहो, तिमी त घरको खाने भएछौ नि।
18: के को सरसल्लाह हो दुईजनाको?
17: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
18: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
16: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खान छोड्न सक्छु होला र?
18: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएनले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
19: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ, त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
15: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खाना नपाएर होइन कि, हामी खाना नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खाना नपाएर होइन, खाना नजानेर। अहिले कुरो के छ भने जंक फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिने तपाईँको देशले चाहिँ फेरि। तर कुरो के छ भने हामी खाना अहिले पनि खाना नपाएर होइन कि, खाना नजानेर चाहिने भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदैन खानुस्, लङ ग्रेन चामल खाँदैन खानुस्, किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाएर आएको त आर्टिफिसियल चामल हो त्यो, त्यो नौनी घिउमा तपाईँको यति मिक्स गर्छन् त्यसमा के हाल्छ भने नौनी घिउ तपाईँको 850-900-1100 पर्छ है त्यो पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ, बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै त्यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्वबाट त्यो घिउ भनेर छुट्याउने तत्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
19: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले लाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ?
20: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै होलसेल बिक्री होस् या रिटेल बिक्री होस् त्यो होल सबैका चरणमा सबै चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो, एन्टिमर्टम भन्छौ हामी, बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर आराम गराएर भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले मानवीय तरिकाले वध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
19: अलिकति धार्मिक दृष्टिले पनि रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिनको लागि अनुरोध गर्दछु।
21: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ, जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बगेर खाऊ नै भन्दैन।
5: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूपमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 औं एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: time check. It's 8 p.m.
1: अहिले बेलुकीको आठ बजेको छ।

Ma te rambu FM 10. Sa pe bani sunt soi.

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।

नमस्कार, हेलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज विक्रम सम्वत 2083 साल असोज 8 गते बिहिबार भाद्र शुक्ल पक्ष त्रयोदशी तिथि इस्वी सन् 2026 सेप्टेम्बर 11 तारीख नेपाल सम्वत 1146 आज बिहान सूर्योदय 5:53 समयमा हुँदैछ भने सूर्यास्त भरे साँझ ठिक 5:57 समयमा हुनेछ। शुरू गरौं साझा खबरका मुख्य शीर्षकहरूबाट। आज असोज 8 गतेदेखि 11 गतेसम्म बीपी लोग मार्ग रात्रिकालीन सवारी साधनमा रोक लगाइने। न्यूयोर्क पुग्यो प्रधानमन्त्री शाह, महासभामा आज बिहिबार सम्बोधन गर्नुहुँदै। नेपाली कांग्रेसका 8 तहमा हुँदैछ 45,000 महिला र 13,000 बढ़ीको युवाको प्रतिनिधित्व। योगेश भट्टराईद्वारा नेकपा एमालेको बहुआयामिक पुनर्गठन प्रस्ताव, ओलीको राजीनामा माग। आजदेखि लामो दूरीको र रातिको समयमा बस यात्रा नगर्न आग्रह। दक्षिण अफ्रिकामा पार्टी चलिरहेको घरभित्र गोलाबारी, 11 जनाको मृत्यु। विश्व एसियन गेम्स महिला कबड्डी खेलमा चाइनिज ताइपेसँग नेपालको पराजित। साझा खबरको शुरूमा स्थानीय खबर। जिल्लाका विभिन्न स्थानीय तह तथा संचालित औषधि पसल, निजी स्वास्थ्य संस्था, भेटिनरी तथा चौतारा अस्पताल र 12 प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी लगायतको अनुगमन गरिएको छ। अनुगमनका क्रममा मापदण्ड विपरीत संचालित 5 औषधि पसल तथा 2 भेटिनरी स्टील गरिएको छ। यसै गरी 3 औषधि पसलमा ताला लगाएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको संयोजकतामा मंगलबार र बुधबार चौतारा, साँगाचोक, गोडी नगरपालिका, बलेफी गाउँपालिका, 12 नगरपालिका लगायतका क्षेत्रमा अनुगमन गरिएको हो। अनुगमनका टोलीले औषधि व्यवस्था विभाग, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। केही औषधि पसल अनुगमन टोली आएको थाहा पाएर पसल बन्द गरिएको भएकोले उक्त पसलका संचालकहरूलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभएको छ। जिल्लामा निजी स्वास्थ्य संस्थाहरूको जनस्वास्थ्य कार्यालय तथा औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालयले औषधि पसलहरू निर्धारित मापदण्ड अनुसार संचालन भई नभएको नियमित रूपमा अनुगमन गर्ने कार्यलाई निरन्तरता दिइने समेत बताएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत चौतारा, साँगाचो, गोडी नगरपालिकाको नगर सभापतिमा 27 वर्ष निर्मल श्रेष्ठ सर्वसम्मत रूपमा निर्वाचित भएको छ। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका बीचमा युवा पुस्तालाई नेतृत्व अगाडि बढ़ाउने सन्देश सहित श्रेष्ठ नगर सभापतिमा सर्वसम्मत चयन भएको हो। कम उमेरमा नै नगर सभाको महत्वपूर्ण संगठनात्मक जिम्मेवारी पाएका श्रेष्ठको नेतृत्वलाई कांग्रेसमा नयाँ पुस्ताको सक्रिय सहभागिताका रूपमा हेरिएको छ। नगर सभापतिमा निर्वाचित भएपछि श्रेष्ठले पार्टी संगठनलाई थप चलायमान बनाउने, युवालाई कांग्रेसको मूलधारमा जोड्ने र नगरका सबै वडामा संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। पार्टीभित्र एकता र सहकार्यलाई प्राथमिकतामा राखिँदै स्थानीय स्तरमा कांग्रेसको संगठन विस्तार र जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने समेत बताएको छ। श्रेष्ठको नेतृत्वमा चौतारा, साँगाचोक, गोडी नगरपालिकामा कांग्रेसको आगामी गठन विस्तार, राजनीतिक गतिविधि र महाधिवेशनसँग सम्बन्धित बाँकी प्रक्रिया पनि अगाडि बढ़ने भएका छन्। चौतारा, साँगाचोक, गोडी नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले स्वास्थ्य कर्मीहरूलाई कार्य सम्पादनको गति अगाडि बढ़ाउन आग्रह गर्नुभएको छ। आर्थिक वर्ष 2082-83 सम्पन्न कार्यक्रमहरूको समीक्षा तथा आगामी योजना तर्जुमाका लागि योजना आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता गर्नुहुँदै प्रमुख सापकोटाले नगरपालिकाले ल्याएका नीति, योजना तथा कार्यक्रमहरू सफल पार्न कर्मचारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।